0: الدعوة التامة والصلاة القائمة آت محمدا الوسيلة والفضيلة وبعثه المقام المحمود الذي وعدته إنك لا تخلف الميعاد.
1: पूरे देश को पगला दूंगा अभी तो कुछ पेश किया है सुनो
2: नाम या दाम
3: नाम
2: मनी फॉलोज माय ब्रदर.